0: ए नरक अन्न रुलिंग कुदि कुदि वेदां कैरी वेदे काफिरुंगे फौजे ए नरक एल्लवा कोम्मे फहरकु एतांगे बंडेरिंग एवरेन्ना सुवालु कुरव्वानेते इंजारु कुरव्वा रसूलकु त्यबै मीहुंगे गाता वड़े नुगन्नवा हिये
1: قالوا بلى قد جاءنا نذير